0: دارم آریت سیوا آریت بلنس سمان سمانو نجی ایسی نی کوئی سمیں یاد سیده اور سیوا کم یہ سیوا سیده یاد کم جیسی آتما اور شریر جب تک اسٹیج پر ہے साथ साथ है ना, अलग हो सकते हैं ऐसे याद और सेवा साथ साथ रहे। याद अर्थात पाप समान स्व के स्वमान की भी याद, जब पाप की याद रहती है तो सुते ही स्वमान की भी याद रहती है। अगर स्वमान में नहीं रहती तो याद भी पावरफुल नहीं रहती।
1: सुनते रहिए शिवा रेडियो, जहां है आनंद ही आनंद।